0: خوبصورتی کا اصل راز صرف ڈی اسکن بیوٹی کریم. اس میں موجود وائٹمن ای بیڈز اور جدید مائکرو بیڈز فارمولا آپ کی جلد کو بنائے نکھری اور چمکدار صرف دو دن میں. ڈارک اسپاٹس کو کرے فیڈ اور دے قدرتی اصلی گلو. ڈی اسکن بیوٹی کریم, اصلی گلو ہر دن کا شو.
1: ऐं बीरोनो की स्किन हर इन्हीं जलाए छा डैमेज ऐं डल स्किन के कयो आउट पर यू किए तो के खपे सुपर वाइट राइस कॉलेजन ब्यूटी क्रीम जेह में आहिन चावरन जो खूबियो ऐं कोजिक एसिड फॉर्मुलेशन जो जल्द के रिस्टोर करे उन जी नमी के लॉक करे ऐं चावरन जो खूबियो जल्द मां फाइन लाइंस ऐं झुरन के घट कन ऐं रिंकल्स के घट करे सिर्फ टिन दिन में जल्द के बढ़ाए नरम मुलायम ऐं ब्राइट उन सा गरुगत सुपर वाइट ब्यूटी सीरम जैसी हर कतरे सा चेहरे के मिले अधिक खूबसूरती.

0: कॉल्स अटेंड करण जो अवां सां कचहरियूं करण जो जीअं अवां इंतज़ार कयो आहे ईअं ई मूं बि इंतज़ार कयो आहे न्यूली टाइम शेड्यूल मूजिबि मजबूर आहिनि ऐं मजबूरी अवां सां ॻाल्हाइण बि ज़रूरी त पोइ शामिल कयूं था प्रोग्राम में पहिरीं कॉल अस्सलाम वालेकुम केर साईं किथां खां
1: وعلیکم السلام سائیں اور رنگون کوڑی کوڑی کوٹ میں پرخاص کو
0: کیر سائیں
1: سائیں رنگون کوڑی میر پرخاص کوڑی کوٹ میں
0: رنگون کوڑی میر پرخاص ہاں ویلکم بھلی کار خوش آمدید پیارا کڑالن خوش آئے ہو
1: اللہ پاک جی شکر ہے سائیں کہاں بتائے ہو
0: دعوں اللہ احسان ماں سمجھا تو اما جی کال اساں جی پروگرام میں ہی فرسٹ ٹائم آئے
1: جی جی بالکل
0: واہ واہ واہ واہ ڈاڑی خوشی تھی छा चवण चाहींदो प्रोग्राम कीअं थो लॻे ऐं प्रोग्राम कॾहिं खां ॿुधो पिया
1: साईं प्रोग्राम त मूंखे तक़रीबन 4 साल खां ॿुधंदो अचां मूंखे वॾो एक्सीडेंट थियो उन खां पोइ
0: सिहत बख़्शे वॾी उमिरि जमार अता फरमाए 4 साल खां आऊं प्रोग्राम कोन पियो कयां ऐं पुछण पियो चाहियां त प्रोग्राम दिलि जी ॻाल्हि कॾहिं खां ॿुधो पिया
1: हा साईं दिलि जी ॻाल्हि आऊं इहा तव्हां चवंदो न सभिनि दोस्तनि खे सलाम ऐं ख़ासि तव्हांखे ख़ासि आर जो अनुमनवर आर जो
0: वॾी महिरबानी सभिनी ताईं सलाम पहुची विया अवां जा अवां जी सॼी संगत खे बि मुंहिंजा सलाम कुर्ब साईं लख लाइ
1: कुर्ब साईं
0: थैंक यू ओके अलाह हाफ़िज़

0: हाँ जी दोस्तों, कॉल एक आदमी शामिल कंदासीं, बल्कि इहो सिलसिलो हलंदो रहंदो, शायरी बि हलंदी, गीत बि हलंदा ऐं अव्हां सां ॻाल्हि ॿोल बि थींदी। अस्सलाम वालेकुम, खैर साईं किथां खां? प्रोग्राम में कमियूं कोन आयूं आहिनि, उहे पोइ असांजी सलाह कयो कमी महसूस थी न अचण जी। प्रोग्राम में का कमी कोताही आहे, इस्लाह कजो लाज़मी। वॾी महिरबानी, लख लाइक लख लाइक। प्यारा शेड्यूल मां ॿुधो हूंदो, न्यूली नओ शेड्यूल असां ॿुधो हूंदो। सूमर खां खमीस जी चार ॾींहं प्रोग्राम, दिलि जी ॻाल्हि हफ़्ते में चार ॾींहं हूंदो, टिनि ॾींहंनि लाइ हथ ॿधी माज़रत, कुझु मसरूफ़ियतूं बि आहिनि, कुझु शेड्यूल बि जी। हक़ीक़त छा ॿुधायो, असांखे बि साॻियो मज़ो ईंदो आहे, तॾहिं त जुड़िया पिया आहियूं अव्हां सां गॾु। छा चवणु चाहींदो, को शायरी शामिल करणु चाहींदो, को दोस्तनि जा नाम? भटी जो ॿुधाईंदासीं बिल्कुलु, कहिड़ो कहिड़ो गीत ॿुधो इनायत हुसैन जो? ठीकु आहे, प्रोग्राम
1: ॿुधायो।
0: लख थोरा ई अव्हां जूं मुहबतूं, इहो मान प्यार अव्हां असांखे यादि रखियो ऐं असां अव्हां सां ॻाल्हि ॿोल कंदासीं। कॉलर मौजूदु आहे लाइन ते, अस्सलाम वालेकुम, केरु साईं किथां खां?
2: वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहु।
0: साईं मुंहिंजा, केरु किथां खां? साईं साईं साईं भली कार मीराणी साहिबु, कहिड़ा हालनि, ख़ुशि आहियो? हक़ीक़त आहे, बिल्कुलु बिल्कुलु, एडवांस में अखियुनि ते। अच्छा, इहा इहा इहा इहा रजब साईं बि ॾिनी, मां सिर्फ़ फ़क़ति तव्हांखे सम्झां पियो, पर इहा साईं रजब बि ॾिनी। पोइ हाणे इहो ॿ माण्हू आयो अञा ताईं मूंखे, वरी कंहिं टे न चयो आहे, पहिरियों चवां पियो कंहिं हिकु न चयो आहे, पोइ हाणे कंहिं टे न चयो आहे, पर मां अॼु नोट करायां थो जेको आहे त पंहिंजे शिफ्ट इंचार्ज खे, टेक्निकल खे। मां ज़िक्र कयां थो हींअर बाबर साहिब सां बि ज़िक्र कयां थो। छा चवणु चाहींदो, को शेर शामिल करणु चाहींदो प्रोग्राम में?
2: تیر آيون سنم چوڻي تب پاس ڏن پاڻ
0: ها
2: ڪوٽ جي بدلو جي چونداني ناهي عثمان
0: ها
2: ڪٿي آهن ڪاڏي جي رکدا آهن سڃاڻ پر ڪٿ کيندي آهي لو کي ڪٿ کيندا آهن اڄ جي پاڻ
0: وا صحيح وا
2: عاشق ما به گهجي جو تو بي ادب ڪر عاشق جو يا صورت هوندي نا ٿاڻ
0: جي
2: چار دن دی چاندنی پوچھائیں گے وہ تو چھان
0: واہ
2: عاشق دی لاگو دل لوٹے ہو دولت لوٹے ہو ہاں تو جیسے تو دل لوٹے دولت لوٹے ہی کتنے دے آئے چاچو سگی چلی ہانے پان جان
0: ہاں
2: دل لوٹے دولت لوٹے फरमाश कई
0: रेडियो बुधंदा रहो पहिरां पोइ इंशाल्लाह इहो गीत शामिल कयूं था ठीक
2: आहे
0: वरी महिरबानी कुर्ब लख लाइ
2: महिरबानी